0: म पनि पो गमा रिरेछ सेम एज वाट वी स्याङ जस्ट सम टाइम ब्याक.
1: अमेजिङ, इट्स सच ए ब्युटिफुल फिलिङ इफ यु नो लिटल बिट अफ द म्युजिक यु नो एन्ड वेन यु डिस्कभर हाउ दि हाउ सो मेनी रागास हेभ लेन्ड देमसेल्भ्स देयर ब्युटिफुल पार्ट्स टु मेक ए भजन विच इज बेसिकली अल्टिमेटली ए भावा ऑफरिंग. The raga and tala come together only just so that they can